0: भारतीय बैंकों की एसोसिएशन आईबीए के साथ एक मुआहदा तय पाए जाने के बाद किया गया है। एक सोशल मीडिया पोस्ट में एआईबीईए ने कहा कि यह फैसला आईबीए और बैंक यूनियनों के मुत्तहिदा फोरम यूएफबीयू के दरमियान एक मीटिंग के बाद किया गया। यह मीटिंग हड़ताल से मुतालिक मामलात के बारे में कल रात मुनाकिद की गई थी। मरकज ने सियाहत के शोबे के लिए एक कौमी डिजिटल पब्लिक इंफ्रास्ट्रक्चर बनाने का प्रोजेक्ट शुरू किया है, जो सारिफिन को एक मुश्तरका डिजिटल जगह पर प्रोडक्ट्स और खिदमात के वसी रेंज तक रसाई के काबिल बनाएगा। सियाहत की वजारत ने नेशनल डिजिटल टूरिज्म स्टैक की तामीर के लिए ओपन नेटवर्क फॉर डिजिटल कॉमर्स के साथ हाथ मिलाया है, जिसका हदफ 2028 के इख्तिताम तक 23,000 सियाहती तजुर्बात और होम स्टेज को साथ लाना और उन्हें तलाश के काबिल काबिल एतमाद और बैंकिंग के काबिल बनाना है। मरकजी वजीर सियाहत गजेंद्र शेखावत ने कल आलमी योम सियाहत के मौके पर भारत मंडपम में मुनक़िदा एक तकरीब से इस प्रोजेक्ट का इफ्तिताह किया। मुल्क आज मुजाहिद आज़ादी भगत सिंह को उनके योम पैदाइश पर खराज अकीदत पेश कर रहा है। आज ही के दिन 1907 में भगत सिंह पंजाब के लायलपुर के बंगा गांव में पैदा हुए थे, जो कि अब पाकिस्तान में है। पेश है एक रिपोर्ट।
1: भगत सिंह की पैदाइश एक इनकलाबी घराने में हुई। वो अपने 7 बहन भाइयों में दूसरे नंबर पर थे। उन्हें घर में प्यार से भगन वाला कहा जाता था, जिसका मतलब होता है खुशकिस्मत। और उन्होंने राजगुरु जी और सुखदेव जी के हमरा अपनी कुर्बानी पेश करके मुल्क की आज़ादी में अपने नाम के इस मतलब को साबित किया। जश्न इनकलाब के उन्वान से आज लुधियाना एग्रीकल्चर यूनिवर्सिटी में एक रियासती सतह पर प्रोग्राम मुनक़िद किया जाएगा। मुल्क के अजीम सपूत को खराज अकीदत पेश करने के लिए लोग शहीद भगत सिंह नगर में उनके आबाई गांव खटकर कलाब भी पहुंच रहे हैं। जालंधर से राजेश बाली की रिपोर्ट के साथ खबरनामे के लिए मैं फहीम अहमद।
0: वजीर आजम नरेंद्र मोदी ने आज मुजाहिद आजादी शहीद भगत सिंह के यौम पैदाइश पर उन्हें खराज अकीदत पेश किया है। एक सोशल मीडिया पोस्ट में जनाब मोदी ने कहा कि अपनी गैर मामूली शुजात और बहादुरी से भगत सिंह ने आजादी की तहरीक में नई जान डाली है। ये खबरनामा आकाशवाणी से नशर किया जा रहा है। भारत के इंतखाबी कमीशन ने दिल्ली में 2026 की वोटर फहरिस्त पर खुसूसी तफसीली नजर सानी SIR के जारी काम के लिए नई तारीखें मुकर्रर की हैं। पेश है एक रिपोर्ट।
2: दिल्ली में 2026 की वोटर फहरिस्त में खुसूसी तफसीली नजर सानी SIR का काम जारी है और इंतखाबी कमीशन ने दावे और एतराजात दाखिल करने की आखिरी तारीख 30 अक्टूबर मुकर्रर की है। नोटिस का मरहला या दावों और एतराजात को निपटाने का मरहला 30 नवंबर तक जारी रहेगा। हतमी वोटर फहरिस्त अब 4 दिसंबर को जारी की जाएगी। इससे पहले दिल्ली के आला इंतखाबी अफसर ने बताया कि कल कौमी राजधानी दिल्ली के सभी पोलिंग स्टेशनों की जगहों पर खसूसी कैंपों का एहतमाम कामयाबी के साथ अंजाम दिया गया। ये कैंप फॉर्म 6 के जरिए नए वोटरों के इंदराज और दीगर इंतखाबी खिदमात फराहम करने के लिए लगाए गए थे। दिल्ली के आला इंतखाबी अफसर ने एक बयान में बताया कि नौजवान वोटरों के इंदराज के लिए खसूसी कैंपों के इनेकाद का एक और दौर शुरू किया जाएगा। ये कैंप कल और बुध को कौमी राजधानी के सभी कॉलेजों, यूनिवर्सिटियों और दीगर तालीमी इदारों में मुनक़िद किए जाएंगे। समर्थ की रिपोर्ट के साथ खबरनामे के लिए मैं असलम बेग।
0: वजीर आजम नरेंद्र मोदी की अवामी खिदमात के 25 बरस मुकम्मल हो रहे हैं, जो जन सेवा से देश सेवा के मंत्र पर मबनी है और इस अनथक अज़्म का सिलसिला जारी है। सेवा और सुशासन के इस नजरिए के तहत हुकूमत 2047 तक विकसित भारत के मकसद को हासिल करने की खातिर अनथक काम कर रही है। सबकी शमूलियत वाली तरक्की और समाजी तौर पर बाइख्तियार बनाने के अमल के जरिए लोगों की जिंदगियों में बड़ी तब्दीली आ रही है। आज इस खुसूसी सीरीज सेवा संकल्प अभियान में हम तस्करा कर रहे हैं कि नमो भारत के जरिए इस नजरिए को लोथल में समंदर से मुतालिक कौमी विरासती कॉम्प्लेक्स जैसे इकदामात की शक्ल में किस तरह बरुएकार लाया जा रहा है।
2: गुजरात के शहर लोथल में कदीम हड़प्पन गोदी के फरोग के साथ साथ समंदर से मुतालिक कौमी विरासती कॉम्प्लेक्स भारत के पहले कौमी इदारे के तौर पर तैयार किया जा रहा है, जहां समंदर से मुतालिक मुल्क की 4,500 साल से ज्यादा की मालामाल तारीख की नुमाइश की जाएगी। اس کمپلیکس کو عالمی سطح کے ایک ثقافتی مقام کے طور پر ڈیزائن کیا گیا ہے، جس میں دنیا کا سب سے اونچا لائٹ ہاؤس میوزیم بنایا جائے گا اور بحریہ کی ایک گیلری قائم کی جائے گی، جس میں آئی این ایس نشنک، سمندر پر پرواز کرنے والے ایک جہاز اور ایک یو ایچ تھری ہیلی کاپٹر جیسے مشہور دفاعی اثاثوں کی نمائش کی جائے گی۔ وزیراعظم نریندر مودی نے کہا،
3: لوتھل میں یہ جو ہیریٹیج کمپلیکس بن رہا ہے اس کو ایسے بنایا جا رہا ہے کہ بھارت کا سامانیہ سے سامانیہ ویکتی بھی اس اتہاس کو آسانی سے جان سکے، سمجھ سکے۔ اس میں اتی آدھونک تکنیک کا پریوگ کر کے بالکل اسی یوگ کو پھر سے سجیو کرنے کا پریاس کیا جا رہا ہے۔ مجھے وشواس ہے یہ دنیا بھر کے پریٹکوں کے لیے آکرشن کا بہت بڑا کیندر بنے گا۔
2: گجرات کی سمندر سے متعلق 5000 سال کی وراثت اور کیسے اس بڑے پروجیکٹ سے مستقبل کی نسلوں کے لیے اس کا تحفظ کیا جائے گا، یہ ذکر کرتے ہوئے گجرات کے وزیر اعلیٰ بھوپیندر پٹیل نے کہا،
4: جہاں تک گجرات میں میریٹائم ہیریٹیج کی بات ہے تو ہمارے پاس اس سیکٹر کا 5000 ورس کا لمبا اتہاس اور لوتھل اس کا ایک جیونت پرتیک ہے۔ آپ سبھی یہ جانتے ہیں کہ پردھان منتری جی کی پریرنا سے وشو کا سب سے بڑا میریٹائم ہیریٹیج میوزیم اس لوتھل میں بنانے جا رہے ہیں۔ اس پروجیکٹ میں سب سے بڑا لائٹ ہاؤس میوزیم اور سب سے بڑی اوپن ایکٹیو گیلری کا ساتھ بھویہ نیول میوزیم بھی بنایا جائے گا۔
2: احمد آباد سے اپرنا کھن کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں اسلم بیگ۔
0: بھارت کے محکمہ موسمیات آئی ایم ڈی نے آج اتراکھنڈ، جنوبی اندرونی کرناٹک اور انڈمان نکوبار جزائر میں شدید بارش کی پیش گوئی کی ہے۔ اس نے اگلے 2 دن کے دوران آسام، میگھالیہ، ناگالینڈ، منی پور، میزورم اور تریپورہ سمیت بھارت کے شمال مشرقی حصوں میں گرج چمک کے ساتھ تیز ہوائیں چلنے کی بھی پیش گوئی کی ہے۔ آئی ایم ڈی کے مطابق ہماچل پردیش، راجستھان، تمل ناڈو، پودوچیری، کرائیکل، آندھر پردیش، بہار، مدھیہ مہاراشٹر، مراٹھواڑہ اور تلنگانہ میں بھی آج اسی طرح کی صورتحال رہنے کا امکان ہے۔ اتراکھنڈ میں ہمالیہ علاقوں میں پھنسے ہوئے 179 کوہ پیما اور معاون عملے کو بحفاظت نکالنے کے لیے بچاؤ کارروائی جاری ہے۔ اترکاشی اور باگیشور ضلعوں میں کوہ پیماؤں کے 13 گروپس کے ارکان مختلف مقامات پر پھنسے ہوئے ہیں۔ مردوں کے کرکٹ میں کل رات تروونتپورم میں وراٹ کوہلی اور شبمن گل کی شاندار سینچریوں کی بدولت بھارت نے ویسٹ انڈیز کے خلاف پہلے ایک روزہ میچ میں زبردست جیت حاصل کی۔ وراٹ کوہلی 139 رن پر جبکہ رتوراج گائکواڑ 13 رن پر ناٹ آؤٹ رہے۔ 296 رن کے ہدف کا تعاقب کرتے ہوئے بھارت نے 41 اوورز اور 4 گیندوں میں 2 وکٹ کے نقصان پر 300 رن بنائے۔ اس طرح بھارت نے 3 ایک روزہ میچوں کی سیریز میں 1-0 سے سبقت حاصل کر لی ہے۔ وراٹ کوہلی نے ایک روزہ میچوں کی اپنی 55ویں سینچری بنائی۔ وہ ون ڈے کرکٹ میں سچن تندولکر کے بعد 15,000 رن بنانے والے دوسرے بلے باز بن گئے ہیں۔ بھارتی مردوں کی کرکٹ ٹیم جاپان میں جاری ایشیائی کھیلوں میں آج نشین کے کوروگی سپورٹس پارک میں افغانستان کے خلاف دوسرا کوارٹر فائنل میچ کھیلے گی۔ یہ میچ بھارتی وقت کے مطابق صبح 10:30 بجے شروع ہوگا۔ شریا سیئر کی قیادت میں بھارتی ٹیم شاندار کارکردگی کا مظاہرہ کرتے ہوئے سونے کا تمغہ اپنے پاس برقرار رکھنے کی کوشش کر رہی ہے۔ افغانستان جاپان کو ہرا کر کوارٹر فائنل میں پہنچا ہے، لیکن اسے گروپ مرحلے کے مقابلے میں نیپال سے شکست کا سامنا کرنا پڑا۔ یہ تھی خبریں اور اخبارات کے آئینے کے ساتھ ہیں فہیم احمد۔
1: شکریہ کونین۔ قومی راجدھانی دلی سے شائع ہونے والے آج کے اردو اخبارات نے من کی بات پروگرام میں وزیراعظم مودی کے اظہار خیال کو شہ سرخی بناتے ہوئے لکھا ہے، بھارت میں دہشت گردی کو برداشت نہیں کیا جائے گا، مردم شماری میں شرکت کی اپیل۔ اخبار پرتاب نے اقوام متحدہ کی جنرل اسمبلی سے وزیر خارجہ ایس جے شنکر کے خطاب کو اہمیت دیتے ہوئے لکھا ہے کہ دہشت گردی سے سمجھوتا نہیں، اپنے دفاع کا حق برقرار، اصلاحات پر مبنی کثیر فریقی نظام کا حامی ہے بھارت۔ اخبار انقلاب نے بھی اسے اہم خبر بنایا ہے۔ پرتاب کی ایک اور اہم سرخی ہے، موبائل ریچارج 28 دن کے بجائے 30 دن کا ملے گا، مرکزی حکومت نے ٹیلی کام کنزیومر پروٹیکشن ریگولیشن 2026 کو لاگو کیا۔ اخبار کی بین الاقوامی خبریں اس طرح ہے، آبنائے ہرمز کو دوبارہ کھولنے کا فیصلہ تہران کی جانب سے طے کردہ شرائط کی تکمیل سے مشروط ہے، ایرانی وزیر خارجہ کا بیان، ایران کو معاشی طور پر تنہا کرنے کے لیے امریکہ کا 50 سے زائد ممالک پر دباؤ، امریکی وزیر خزانہ اسکاٹ بیسنٹ کا دعویٰ۔
0: آخر میں خاص خاص خبریں ایک بار پھر، भारत पाकिस्तान में दहशतगर्दों के ठिकानों पर किए गए सर्जिकल स्ट्राइक्स के 10 साल पूरे होने के मौके पर उसकी याद ताज़ा कर रहा है। वजीर आजम नरेंद्र मोदी ने कहा कि उसने दहशतगर्दी से निपटने की भारत की पॉलिसी की नई

0: खंबा रोड नई दिल्ली एक, दस बारह खंबा रोड नई दिल्ली एक, इन आदरस से फरेस्तंदे में बोशक चिरंजीव भाई कमाल, चिरंजीव भाई कमाल, चिरंजीव यानी तूल उम्रक, तूल उम्र हो, तूल उम्र हा, भाई कमाल, कमाल इसमें शस्त, ससनेह आशीष, ससनेह आशीष, आशीष यानी दुआ, ससनेह यानी मुखलिस होने, बहुत दिनों से तुम्हारा पत्र नहीं आया, बहुत दिनों से तुम्हारा पत्र नहीं आया, क्या कारण है, क्या तुम पढ़ने में इस प्रकार, क्या तुम पढ़ने में इस प्रकार दिन रात लीन हो कि पत्र लिखने का समय नहीं निकाल सके, यदि यह बात है तब तो ठीक है, पिताजी को नमस्ते कहना, पत्रोत्र शीघ्र देना, तुम्हारा भाई जमाल। तर्जुमे नाम तकदीम में शब्द नोमरे दह जादे बारा कम्बा दिल्ली नो यक, बराउदर अजीजम कमाल, बरावियत दहस्त बे दुआ हस्तम, चंदीन रूज हस्त के नामत नरसीदे علت چیست؟ آیا در مطالعه شب و روز اینقدر مصروف هستی که برای نوشتن نامه وقت نداری؟ اگر این طور است خوب است، به بابا جان سلام بگو، جواب نامه زود بدهی آقا، برادرت جمال. بیایید یک مرتبه دیگر با فهمیدن مطلب نامه هندی بخوانیم. चिरंजीव भाई कमाल, ससनेह आशीष, बहुत दिनों से तुम्हारा पत्र नहीं आया, क्या कारण है, क्या तुम पढ़ने में इस प्रकार दिन रात लीन हो कि पत्र लिखने का समय नहीं निकाल सके, यदि यह बात है तब तो ठीक है, पिताजी को नमस्ते कहना, पत्रोत्र शीघ्र देना, तुम्हारा भाई जमाल। हाँ, इस्तलाहाती के अल्फाजी कलमाती के दर इन दरूस आमदे इन हस्त पाठ यानी दर्स, प्यारी यानी दोस्त दोस्तनी, बेसियार खूब, भेज दीजिए बेफरेस्तीत, श्रोता श्रोता यानी शर्मंदे, पता पता यानी निशानी या आदरस, चिरंजीव इस्तेलाहन उम्रत दराज, मुख्तसरन अजीज, ससनेह आशीष, ससनेह आशीष दुआए खैर, कारण कारण यानी एलत, लीन लीन यानी मशगूल या मसरूफ, शीघ्र زود. شنوندگان گرامی، از شما درخواست میکنیم که این نامه ها را اصلا حفظ نمایید و این نامه ها را روبروی خود نگه داشته کوشش بکنید به ما نامه بنویسید. خطاب نامه پیش شما است، شریمان سوپروایزر صاحب فارسی اکانش، به همین کارمند نامه خود را کوشش بکنید به زبان هندی یک دو جمله بنویسید، ما خوشحال خواهیم شد. خدا حافظ.
1: شنوندگان عزیز، اینک توجهتان را جلب نماییم به برنامه اسپاتلایت مبنی بر تحلیل و تجزیه تحولات اخیر در هند و جهان، تنظیم و تهیه بخش خدمات خبری آکاشوانی.
2: Spotlight. This is Akashvani. In the program Spotlight, Now we bring you our discussion on India's